0: वज़ीर-ए-आज़म ने भारत की तहजीबी क़ुव्वत को टेक्नोलॉजी, इख्तिरा और मौसर बातचीत से मरबूत करते हुए भारत की आलमी मसरूफियात को मजीद मुस्तहकम करने के लिए भी ऑफिसर ट्रेनीज की हौसला अफजाई की। वज़ीर-ए-आज़म ने ऑफिसर ट्रेनीज से कहा कि वह दुनिया के साथ भारत की इक्तसादी मसरूफियात में तआमुली अनासिर के तौर पर काम करें। जनाब मोदी ने ऑफिसर ट्रेनीज से दरख्वास्त की कि वह भारत की सकाफती, तहजीबी और जुग्राफियाई क़ुव्वत का मुजाहरा करते हुए मुल्क को ज़्यादा पुरकशिश आलमी सियाहती मकाम बनाने के लिए काम करें। वज़ीर आज़म ने दुनिया भर के नौजवान अफराद की भारत में दिलचस्पी जगाने के लिए भारत को जानिए क्विज़ को फ़रोग़ देने का भी मशवरा दिया। वज़ीर आज़म ने इस तरह की पहल को ज़्यादा दिलचस्प बनाने के लिए मस्नूई ज़हानत AI और गेमिंग के इस्तेमाल की भी हौसला अफजाई की। इस दौरान ऑफिसर ट्रेनीज ने अपनी तरबियत और भारत दर्शन के तजुर्बात बयान किए। सदर जमहूरिया द्रौपदी मुर्मू 5 सितंबर को असातिज़ा के कौमी दिन के मौके पर नई दिल्ली में असातिज़ा और तदरीसी अमले को कौमी अवार्ड्स अता करेंगी। इन असातिज़ा में आला तालीमी इदारों और पॉलीटेक्निक के असातिज़ा शामिल होंगे। ये इनामात असातिज़ा और तदरीसी अमले को मौसर दसर तदरीस, आउटरीच सरगर्मियों, तहकीक और जिदत तराजी और स्पॉन्सर्ड रिसर्च, फैकल्टी डेवलपमेंट प्रोग्रामों और कंसल्टेंसी टीचिंग जैसे शोबों में गैर मामूली कारकर्दगी की बिना पर दिए जाते हैं। असातिज़ा के कौमी इनामात 2026 के लिए इस साल 26 मई से 20 जुलाई के दरमियान राष्ट्रीय पुरस्कार पोर्टल के जरिए ऑनलाइन तर्ज पर दरख्वास्तें तलब की गई थीं। इनमें जन भागीदारी के हिस्से के तौर पर बजाते खुद, इदारा जाति और साथी असातिज़ा की नामजदगी जैसे जुमरे शामिल रहे। भारत ने कैद साली के खिलाफ मजाहमत को मुस्तहकम करने और जमीन की बहाली में मदद के लिए मुतनव्वे खातिर खा काबिल पेशगोई और पायदार बैनुल अक्वामी फाइनेंसिंग की ज़रूरत पर जोर दिया है। मंगोलिया के उलान बातार में कॉन्फ्रेंस ऑफ पार्टीज COP17 के 17वें इजलास के दौरान वजारती मुकालमे से खिताब करते हुए माहौलियात, जंगलात और आबोहवा की तब्दीली के मरकजी वजीर भूपेंद्र यादव ने यह बात कही। वजारती मुकालमे का उनवान था, सेहतमंद ज़मीन और कैद साली के तहत मजाहमत के लिए इख्तराई माशी मेकैनिज़म। इस दौरान वजीर मौसूफ ने ज़मीन की बहाली और कैद साली के तहत मजाहमत से मुतालिक भारत के इख्तराई और मुतनव्वे मालियाती निज़ाम को नुमाया किया। जनाब यादव ने ज़मीन की बहाली के लिए पायदार सरमायाकारी की ज़रूरत पर जोर दिया। उन्होंने कहा कि ज़मीन की बहाली सिर्फ अदा की गई कीमत नहीं है, बल्कि ये खुराक, पानी, हयातियाती तनव्वो, गुजर बसर और तवील मुद्दती लचक में सरमायाकारी है। उन्होंने जोर देकर कहा कि खित्ते आराजी का वीरान होना, ज़मीन की जरखेज़ी और मेयार में गिरावट और कैद साली जिस पैमाने पर हो रही है उससे निमटने के लिए फाइनेंस के ऐसे मुतनव्वे, काबिल पेशगोई और पायदार ज़राए की ज़रूरत है जो अवामी बजट से अलहदा हों और मजबूत पब्लिक प्राइवेट साझेदारी पर मबनी हों। अपने खिताब के अख्ताम में जनाब यादव ने मकसद के हसूल की राह में अपने तजुर्बात, इकदाम, इदारा जाती इंतजाम और हासिल शुदा मालूम साझा करने की भारत की अहद बस्तगी की तौसीक की। कॉमर्स और सनत के मरकजी वजीर पीयूष गोयल ने कहा कि भारत मुल्क में मैन्युफैक्चरिंग ऑपरेशन कायम करने की ख्वाहिशमंद कंपनियों की तशवीश के इजाले की खातिर अगले 2 महीने के दौरान मौजूदा जवाबित में तरमीम करने के नए जाब्ते मुतारिफ कराएगा। टोक्यो में एक प्रोग्राम के दौरान जनाब गोयल ने कहा कि उन्होंने दिन के आगाज में 2 बड़े कॉरपोरेशन से मुलाकात की, जिनमें से एक भारत में सेमीकंडक्टर से मुतालिक साजो सामान तैयार करने का मंसूबा बना रही है और दूसरी गाड़ियों में इस्तेमाल होने वाले कलपुर्जों से मुतालिक शोबों में कारोबार करना चाहती है। जनाब गोयल ने जापान में 200 से ज्यादा कारोबारी नुमाइंदों के एक बड़े वक्त से मुलाकात की ताकि दोनों मुल्कों के दरमियान तिजारत और सरमायाकारी के रिश्तों को मजीद फरोग दिया जा सके। अपने दौरे में टोक्यो, नागोया और ओसाका के अलावा मैन्युफैक्चरिंग, सेमीकंडक्टर्स, माहौलियात के लिए साजगार तवानाई, स्टील, ऑटोमोबाइल, मालियाती खिदमात, हिफ्जान सेहत और स्टार्टअप समेत अहम शोबों के नुमाइंदों से मुलाकात शामिल है। यकसां अदायगी निज़ाम UPI ने डिजिटल अदायगियों के 10 साल मुकम्मल कर लिए हैं और भारत की डिजिटल अदायगियों के इको निज़ाम में रीढ़ की हड्डी के तौर पर उभरा है। 25 अगस्त 2016 को शुरू किए गए UPI लेनदेन का हजम बढ़कर तकरीबन 13,000 गुना हो गया है। वजारत खजाना ने कहा कि सालाना लेन देन का तनासुब साल 2016-17 के 1.78 करोड़ लेन देन से बढ़कर साल 2025-26 में 24,162 करोड़ लेन देन से तजावुज कर गया है। लेन देन की मालियत में भी जबरदस्त इजाफा हुआ है जो इसी मुद्दत के दौरान 7,000 करोड़ रुपए से बढ़कर 314 लाख करोड़ रुपए हो गई है। ये खबरें आकाशवाणी से नशर की जा रही हैं। مواصلات کے مرکزی وزیر جیوتیرادتیہ سندھیا نے آج نئی دلی میں منعقدہ تقریب کے دوران نئے ڈاک سیوا ایپ اور ڈاک متر ایپ کا آغاز کیا۔ جناب سندھیا نے 10 ریاستوں میں واقع 14 ڈاک دفاتر کی 9 تعمیر شدہ عمارتوں کا بھی افتتاح کیا۔ اس دوران جناب سندھیا نے کہا کہ تقریباً 4 کروڑ سکنیا سمردھی کھاتوں میں 2.5 لاکھ کروڑ روپے کی رقم جمع ہے۔
1: ڈاک متر ایپ ہمارے گرامین ڈاک سیوکوں کے لیے، تاکہ جو سیوائیں اپبھوکتاؤں کو ہمیں دینا ہو وہ سگمتا کے ساتھ اور سرکشت واتاورن میں ہم لوگ دے پائیں۔ پہلے انیک سیواؤں کے لیے الگ الگ سسٹمز کو فالو کرنا پڑتا تھا، اب سارے پروسیسز کو ایک ہی ایپ میں کیندرت کر ہمارے اپبھوکتاؤں کے لیے سگمتا دینے کے لیے یہ گرامین ڈاک سیوکوں کے ہاتھوں میں یہ ایپ دیا گیا ہے۔
0: اس دوران مواصلات کے وزیر مملکت ڈاکٹر چندر شیکھر پیما سانی نے بھی ڈاک سیوا ایپ اور ڈاک متر ایپ کے فوائد پر روشنی ڈالی۔ بھارتی محکمہ موسمیات نے چھتیس گڑھ اور مدھیہ پردیش میں کل شدید سے بہت شدید بارش کے امکان کے تناظر میں اورنج الرٹ جاری کیا ہے۔ محکمہ نے شمال مشرقی بھارت، بہار، ساحلی کرناٹک، جھارکھنڈ، کیرلم، ماہے اور وسطی مہاراشٹر میں بھی بہت شدید بارش کی پیش گوئی کی ہے۔ مزید تفصیل ہمارے نامہ نگار سے۔
2: محکمہ موسمیات نے جنوبی اندرون کرناٹک، ہمالیہ کے ترائی والے مغربی بنگال، تمل ناڈو، پڈوچیری، کرائیکل، اتر پردیش اور ودربھ میں کل شدید بارش کی پیشگوئی کی ہے۔ اس دوران دلی این سی آر میں آج اوسط سے تیز بارش ہوئی، جس سے کئی مقامات پر پانی بھر جانے کے سبب گاڑیوں کی آمد و رفت میں رکھنا پڑا اور ٹریفک جام کے واقعات درپیش آئے۔ موجودہ موسمی صورتحال کے مدنظر گروگرام کے سبھی سرکاری اور پرائیویٹ تعلیمی اداروں میں آن لائن کلاسز کرنے کی صلاح دی گئی ہے۔ پانی بھرنے اور ٹریفک جام سے بچنے کے لیے کارپوریٹ اور پرائیویٹ دفاتر کو بھی گھر سے کام کرنے کا مشورہ دیا گیا ہے۔ تیز بارش کے سبب دلی ہوائی اڈے پر پروازوں میں رکھنا پڑا۔ دلی ایئرپورٹ اتھارٹی کے مطابق 2 بین الاقوامی پروازوں سمیت 14 پروازوں کے راستے بدلنے پڑے۔ محکمہ موسمیات نے قومی راجدھانی میں کل بھی اوسط درجے کی بارش اور بادل چھائے رہنے کی پیشگوئی کی ہے۔ دلی سے ثقلین اختر کے رپورٹ کے ساتھ اردو خبروں کے لیے میں شبانہ بیگم۔
0: ادھر اوڈیشہ میں شدید مانسون کی صورتحال کے زیر اثر مسلسل بارش کے سبب کئی ضلعوں میں پانی بھر گیا ہے۔ پانی کی سطح میں اضافہ ہونے سے سیلاب کی صورتحال پیدا ہو گئی ہے۔ خاص طور پر جنوبی اور شمالی اوڈیشہ میں صورتحال تشویشناک ہے، جہاں پانی کی سطح بڑھنے اور مٹی کے تودے کھسکنے سے عام زندگی متاثر ہوئی ہے اور کنیکٹیویٹی پر برا اثر پڑا ہے۔ مزید تفصیل ہمارے نامہ نگار سے۔
3: اوڈیشہ کے کوراپوٹ میں پانی بھر گیا ہے، مکانات کو نقصان پہنچا ہے اور دریاؤں اور نہروں میں پانی کی سطح میں اضافہ ہو رہا ہے۔ اندراوتی اور بھسکل دریاؤں میں پانی کی سطح بڑھ رہی ہے۔ نورنگ پور کے دریا کے کنارے والے گاؤں میں بڑی تعداد میں لوگ پھنسے ہوئے ہیں۔ کیونجھر میں قومی شاہراہ نمبر 520 پر بارہ بنکا گھاٹ پر مٹی کے تودے کھسکنے سے سڑک رابطہ متاثر ہوا ہے۔ پچھلے 24 گھنٹے کے دوران کئی مقامات پر 100 ملی میٹر سے زیادہ بارش ریکارڈ کی گئی ہے۔ محکمہ موسمیات آئی ایم ڈی نے اوڈیشہ کے کئی حصوں میں شدید سے بہت شدید بارش کی پیش گوئی کی ہے اور سیلاب کے خطرے کا الرٹ برقرار رکھا ہے۔ بھونیشور سے پرکاش داش کی رپورٹ کے ساتھ اردو خبروں کے لیے میں کونین حیدر۔
0: ایران نے خبردار کیا ہے کہ آج رات اعلان کی جانے والی ممکنہ پابندیوں سے خطے میں امن نہیں آئے گا۔ ساتھ ہی ایران نے کسی بھی اشتعال انگیزی کا سخت جواب دینے کا انتباہ دیا ہے۔ ایرانی وزارت خارجہ کے ترجمان اسماعیل بقائی نے کہا کہ تہران توسیعی امریکی پابندیوں کے خلاف سخت رد عمل ظاہر کرے گا، جن میں واشنگٹن کے ساتھ تعاون کرنے والے ممالک کو نشانہ بنانے والے اقدامات بھی شامل ہیں۔ انہوں نے خبردار کیا کہ کسی بھی اشتعال انگیزی کے سخت نتائج بھگتنے ہوں گے اور کہا کہ ایران کے ہاتھ بندھے ہوئے نہیں ہیں۔ امریکہ اور ایران کے درمیان جنگ کے خاتمے پر مذاکرات پر تعطل کے ہفتوں بعد ایران کی جانب سے یہ انتباہ دیا گیا۔ نیوزی لینڈ کے وزیراعظم کرسٹوفر لکسن نے سوشل میڈیا سے نوجوان نسل کو ہو رہے نقصان کا حوالہ دیتے ہوئے 16 سال سے کم عمر کے بچوں کے ذریعے سوشل میڈیا کے استعمال پر پابندی عائد کرنے کی تجویز پیش کی ہے۔ کرکٹ میں کولمبو میں دوسرے ٹیسٹ میچ کے دوسرے دن کا کھیل ختم ہونے تک سری لنکا نے بارش سے متاثرہ میچ میں 2 وکٹ کے نقصان پر 8 رن بنا لیے ہیں۔ اس سے قبل بھارت نے پہلی اننگز 9 وکٹ پر 503 رن پر ڈکلیئر کر دی تھی۔ بھارت کی جانب سے دھروو جریل شاندار کارکردگی کا مظاہرہ کرتے ہوئے 115 رن بنا کر ناٹ آؤٹ رہے۔ اور آخر میں خاص خبریں ایک بار پھر۔ وزیر خارجہ ڈاکٹر ایس جے شنکر اور روس کے صدر ولادیمیر پوتین نے بھارت روس تعلقات کو مستحکم کرنے پر تبادلہ خیال کیا۔ صدر پوتین نے بھارت کو کھاد کی سپلائی میں اضافہ کرنے کی پیشکش کی۔ قومی سلامتی کے مشیر اجیت ڈوال 25ویں بھارت چین سرحدی مذاکرات میں شرکت کے لیے بیجنگ پہنچ گئے ہیں۔ بھارت نے زمین کی بحالی اور قید سالی کے تئیں مزاحمت پیدا کرنے میں مدد کے لیے متنوع اور خاطر خواہ بین الاقوامی فائنینسنگ کی